0: Редина чупузга янгкалма капртон юкэ чирупундиг капр нэлэнсгил. Вэй чупучо димо.
1: О, гонзам бачо димо.
0: Адимо яке. Акэгэ цамдани дэбира бжахи дома хби рэнчэн цучигэлэнви. Нэнлэ сэргунуго донлэнд сэзгэлэгчи кэрджи.
1: О, ди донлэнд тачо чэртонгара та гонзам ба. Сонум ламу чоцэрэн дома чичу касанг тондга самбилэгчи сэкэнигу.
0: Аре?
1: ये तग ता छजरे जिना तांगा रेवाज को करा रेवा तो पातर छे कुकरे कंगरे ता लवाज का टॉप चिन जा को जिना ते छमिल गिमिल दोर जी पसेन इर मंगदस को नु ता जांग को ते छतां जी रेवाज को क
0: रे तिना छमिल इर गिमिल दो जी टख से उर गुनु गा मंगले ते थंग जी माग देन से ना छे रेवाज ते को जीला
1: ओ या ता ति लवाज को न ता गिम शिगरा ता ता छे कुक टॉप चिन जा को इन का जिंदा Tamandara tango taglala tag tren chamil gimir dorji pgjang gudare
0: Ade tina tanga jima glen chen nga yang chi mant te nyo da chi riwa kong che tvila
1: Ya go ta chung go ne kru ta ngam te nar kong chang king nya ng la yo ak
0: Re re re ya tina mant te nyem bar gas se tina ne ko kedimu
1: Ya demu demu
0: Ya Ya cho ho ho Ya chu pna ba tina cham de ni nga chi nyem chi ke de bi ra cha chi do ma khbi ren chen chu ji ge lang vi nyen le ser gu nu ge dong len de sen ji nang ju yel